0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिञ्च दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेलीद्वारा जनहितमा जारी।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422959 98423562525

मा परी बौलाउने को छैन कमी भेट नभए पनि जहिले फोनमै झुन्डिरहनी कहिले बु कहिले बे कहिले काहीँ हनी कहिले ऊ कहिले के सकिँदैन गनी कहिले धोका कहिले पीडा कहिले खुसी अनि गल्ती दुबईको एकअर्कालाई दोष दिइरहनी नचाहिने कुराकानी सधैँ उत्तर खोजिरहनी अन्धकार कोठा रातभरि बसी सोचिरहनी।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाई, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: प्लीज यारो वापिस आ जाओ अभी।
1: अहिले तपाईं सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैनी।
2: सुसैनी समय सूचक यो जनमनको बोली रेडियो सुसैनीको समय हो। यति बेला दिउँसोको 12 बजेको छ।

सफलताको यात्रा बारे केही कुरा गरौँ। तपाईँलाई यो उपलब्धि हासिल गर्न सबैभन्दा बढी प्रेरणा के? हुन्छ, अब तपाईँको यो सफलताको यात्रा बारे केही कुरा हुन्छ हुन्छ अब तपाईँको यो सफलताको यात्रा बारे केही कुरा गरौँ। तपाईँलाई यो उपलब्धि हासिल गर्न सबैभन्दा बढी प्रेरणा के कुराले दियो? यतिकै बोलौँ ल, भरे बिस्तार आउँदैन। हजुरले क्याम्पसमा चाहिँ कहिलेदेखि अध्ययन गर्न थाल्नुभएको? प्लस टू कहाँ अध्ययन?

हुनुहुन्छ हजुरले सुकुनामा मुखी क्याम्पसमा भनेपछि हजुरले सुकुना बाहुमुखी क्याम्पसमा जोइन भएको त धेरै भएको छैन तर पनि हजुरले यसरी क्याम्पसमा आएपछि पहिलो वर्षमा नै माने फर्स्ट सेमेस्टरमा नै यसरी उत्कृष्ट नतिजा हासिल गरेर क्याम्पसकै टप गर्न सफल हुनुभएको छ होइन यो चाहिँ सबैजनाले आफूले पनि फर्स्ट हौ भन्ने सबैजनाको चाहना त हुन्छ नि त यो कुरा चाहिँ हजुरले नै हासिल गर्नुभयो त्यसको लागि चाहिँ के गर्नुपर्ने रहेछ हजुरले सुकुना बाहुमुखी क्याम्पसमा जोइन भएको त धेरै भएको छैन तर पनि हजुरले यसरी क्याम्पसमा आएपछि पहिलो वर्षमा नै फर्स्ट सेमेस्टरमा नै यसरी उत्कृष्ट नतिजा

योर हामीले फर्स्ट हुन्छु नै भनेर सोचेको त हुँदैन, तर आफूले गर्दै जाँदा आफ्नो पढाइ अनुसार होइन टपर नै भइदो रहेछ कहिले काहीँ। हजुर पक्कै पनि यो हामीले फर्स्ट हुन्छु नै भनेर सोचेको त

अर्कै पनि विद्यार्थी विद्यार्थीहरू बिचको सम्बन्ध पनि एकदमै राम्रो हजुर पक्कै पनि विद्यार्थी विद्यार्थीहरू बिचको सम्बन्ध पनि एकदमै राम्रो रहेछ है हजुर पक्कै पनि अब उत्कृष्ट बन्नको लागि त होइन उत्कृष्ट बन्नको लागि त होइन साथीहरूसँग प्रतिस्पर्धा जस्तो हुन्छ नि त हुन चाहिँ प्रतिस्पर्धा जस्तो हुन्छ नि त हुन चाहिँ आफूले गरिएको त हुँदैन तर त्यो अङ्कको हिसाबले पनि

के पनि हजुरको विचारमा चाहिँ हजुरले गरे अनुसार चाहिँ पढ्नको लागि एकैचोटि पढेको पढे गरेर भएन, अलिअलि टाइम निकालेर भए पनि कन्टिन्यू चाहिँ गर्नु पर्यो। हजुर पक्कै पनि हजुरको विचारमा चाहिँ हजुरले गरे अनुसार चाहिँ हजुर पक्कै पनि हजुरको विचारमा चाहिँ हजुरले गरे अनुसार

ano yung note yun sa book club yun sa... Ani apply pa nun yung note yun sa book club yun sa... Ani... Ani apply pa nun yung note yun... Ani apply pa nun yung note yun sa... इन्टरनेट हरबाट पनि पढ्ने गरिन्छ हजुरले चाहिँ इन्टरनेट हरबाट पनि पढ्ने गरिन्छ हजुरले त्यस्तै गरी अहिले त अनि आफूले बनाउने नोट हुन्छ बुकहरू हुन्छ होइन अनि त्यस्तै गरी अहिले त

0: होइन तपाईँले बिआइसिटी सङ्घतर्फ पढिरहनु भएको छ अनि अहिले चाहिँ तपाईँले बिआई अहिले चाहिँ होइन अहिले चाहिँ
1: होइन
0: अहिले चाहिँ होइन तपाईँले बिआइसिटी सङ्घतर्फ पढिरहनु भएको छ अनि अहिले चाहिँ समाज अनि देश विश्वमा पनि अहिले चाहिँ होइन तपाईँले बिआइसिटी सङ्घतर्फ पढिरहनु भएको छ अनि अहिले चाहिँ समाज अहिले चाहिँ होइन तपाईँले बिआइसिटी सङ्घतर्फ पढिरहनु भएको छ अनि अहिले चाहिँ समाज अनि देश विश्वमा पनि यसको चाहिँ स्कोप धेरै छ होइन विद्या भएको छ चाहिँ समाज अहिले चाहिँ होइन तपाईँले बिआइसिटी सङ्घतर्फ पढिरहनु भएको छ समाज अनि देश विश्वमा पनि यसको चाहिँ स्कोप धेरै छ होइन विद्यार्थीहरूको अहिलेको रोजाइ भनेको नै बिआइसिटी हुन पुग्छ अनि अब आउने यसको चाहिँ स्कोप धेरै छ होइन विद्यार्थीहरूको अहिलेको रोजाइ भनेको नै बिआइसिटी हुन पुग्छ अनि अब आउने साथीहरूलाई नयाँ आउने भाइ बहिनीहरूलाई चाहिँ यो कस्तो खालको सङ्घ हो यसमा चाहिँ के कस्तो छ भन्दा

हजुरले पढ्दा हेर्दा टपरै बन्छु भनेर त पढ्नु अनि हजुरले पढ्दा हेर्दा टपरै बन्छु भनेर त पढ्नु भएको थिएन। हजुरले पढ्दा हेर्दा टपरै बन्छु भनेर त पढ्नु भएको थिएन होइन। अनि कतिपयमा कतिपय विद्यार्थीहरूले चाहिँ टपरै बन्छु होइन कतिपय विद्यार्थीहरूले चाहिँ टपरै बन्छु

हामीले यो फर्स्ट सेमिस्टरको रिजल्ट हात पारिसकेपछि होइन हजुरले बिआइसिटी अध्ययन गर्ने निर्णय किन गर्नुभयो? हजुरले बिआइसिटी नै रोज्नुभयो होइन, यो विषय रोज्नुको मुख्य कारण चाहिँ के थियो होला? अब हजुरले यो हजुरले अब बिआइसिटी अध्ययन गरिसकेपछि चाहिँ भविष्यमा के गर्ने सोच्नुभयो? हजुरले बिआइसिटी नै रोज्नुभयो होइन, यो

क्षय रोग्नुको मुख्य कारण चाहिँ के थियो होला? हजुरले बिहाइसिटी नै रोज्नु भयो होइन, यो विषय रोज्नुको मुख्य कारण चाहिँ के थियो?

सके पनि हजुरले क्याम्पसको वातावरण भयो त्यहाँका विद्यार्थी कलेजलाई एकदमै पोजिटिभ रूपमा लिनुभएको छ अब हजुर एकदमै पोजिटिभ रूपमा लिनुभएको छ अब हजुरले हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ कार्यक्रम अब हजुरले हामी कार्यक्रम रूपमा लिनुभएको छ हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ कार्यक्रम सुनेर बस्नुभएको

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: पहिलो पुर्खादेखि चली आएको रीति हो, यो रीतिलाई हामीले छोड्नु हुन्न। आउन साथी हो, माया गाथौ, गाउँ झुमौ र सँगसँगै नाचौ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुसेलीद्वारा जनहितमा जारी।

पवित्र जल सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलैपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जनमानको बोली रेडियो सुसैली।

0: আজ বিক্রম সম্বৎ 2083 সাল ভদৌ 22 গতে সোমবার ভদৌ কৃষ্ণ একাদশী 7 সেপ্টেম্বর সন 2026 নেপালী রেডিও নেটওয়ার্ক নেপালী খবরমা খবর সহযাত্রী বিনু শর্মা সঙ্গেই সরোজ কোইরালাকো নমস্কার।
1: ইয়েস নেপালী খবর কা সাথমা নবিল ব্যাংক সদাই সঙ্গেই আহি। এনসি এগ্রোটেক উৎপাদন চাউ ভনেকই রাজা চাউ।
2: कोषमा 11 अर्ब पीड़ितहरू भने राहत नपाएर दिक्क। बोटेको सिपी तोण्डाले सभ्यतामाथि पनि संकट। भेटिए सब मेटिए पहिचान। कांग्रेसमा संवादको ढोका खुल्यो। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको तीज कार्यक्रमलाई छुट्याएको रकम राहत खातामा शीर्षकको शुभ समाचार।
0: अवस्था सामान्य हुन्थ्यो भने यति बेला तीजको चहल पहलले बजार छपक्कै ढाकिसकेको हुन्थ्यो। दरखाने कार्यक्रमका लागि होटल पार्टी प्यालेस रिसोर्ट लगायतमा धेरै बुकिङ हुन्थ्यो। तर साता अघि भोटेकोशीमा आएको बाढ़ी पहिरोले ठूलो जनधनको क्षति भएपछि तीजका कार्यक्रम पनि प्रभावित बनेका छन्। यति बेला विगतमा जसरी तीज कार्यक्रम भएका छैनन्, रेस्टुरा र पार्टी प्यालेसमा बुकिङ भएका कार्यक्रम पनि रद्द गरिएका छन्। विभिन्न समूह संस्था व्यक्तिले तीज कार्यक्रमका लागि छुट्याएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्। पोखरा ट्रेड मल दिदी बहिनी समूहले हरेक वर्ष तीज कार्यक्रम गर्दै आएको थियो। यस वर्ष पनि 20 भदौमा पार्टी प्यालेसमा कार्यक्रम गर्ने भनेर समूहका 42 जनाले प्रति व्यक्ति 1,550 रूपियाँ संकलन गरेका थिए। तर भोटेकोशीमा आएको अचानक बाढ़ीले तीज कार्यक्रम रद्द गरेर उक्त रकम बाढ़ी पीड़ितलाई सहयोग गरेको ट्रेड मल्की फेन्सी व्यवसायी सीमा कोइरालाले बताइन्। बाढ़ीले विपद निम्त्याएको छ, यस्तो बेलामा कसरी नाच्न गाउन सकिन्छ? कोइरालाले भनिन्। काठमाडौँका विभिन्न जिल्लाबाट बस्दै आएकाहरूले पनि हरेक वर्ष तीज कार्यक्रम आयोजना गर्दै आएका थिए। तर यस वर्ष बाढ़ी प्रभावित परिवारलाई सहयोग गर्ने भन्दै धेरै जसोले तीज कार्यक्रम आयोजना नगरिएको जनाएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो नेपाली रेडियो,
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भुटेकोशी जल प्रलयको आज 13 दिन अर्थात राष्ट्रिय शोक दिवस। भदौ 10 को भुटेकोशी बाढ़ीले हजारौंको ज्यान लियो, हजारौं बेपत्ता छन्। भौतिक क्षति त कति हो कति, भुटेकोशी विपदले मानव सभ्यतामाथि संकट नै निम्त्यायो। अकल्पनीय क्षतिपछि उद्धार र राहतको काम त सरकारले अघि बढ़ाएको छ, तर पुनर्स्थापना र पुननिर्माणको काम कहिले र कसरी अघि बढ़ला भनेर पीड़ितहरू चिन्तित भएका छन्। भोटेकोशीमा बाढ़ी गएको सोमबार 13 दिन पुग्दैछ। सरकारले बाढ़ीमा बेपत्ताहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिएको छ, तर खोजी कार्य कहिले सम्पन्न हुन्छ भन्ने यकिन छैन। जलविद्युत आयोजनाको टनेलमा खोजी कार्य जारी नै रहेको छ। उद्धार कार्य नसकिँदा प्रभावितको पुनर्स्थापना र पुननिर्माण कार्य अघि बढ़न सकेको छैन। त्यति मात्र होइन, क्षतिको विवरण नै यकिन हुन सकेको छैन। यसले मानव सभ्यतामाथि नै प्रहार गरेको छ। भोटेकोशीले रसुवा नुवाकोट र धादिङमा मानवीय क्षतिसँगै भौतिक संरचना तहस नहस बनायो। भोटेकोशी र त्रिशुली तटीय क्षेत्रको मानव सभ्यता नै ध्वस्त बन्यो। सरकारले बाढ़ीबाट अत्याधिक प्रभावित रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुका 15 स्थानीय तहलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल प्रहरीका साथै भारतीय र चिनिया कोरियन टोली खोजीमा सक्रियताका साथ लागिरहेका छन्। 10 दिनपछि जलविद्युत आयोजनाको सुरुङ र व्यक्तिगत घरमा फँसेका 4 जनाको सकुशल उद्धार भएको छ। त्यसले गर्दा उद्धार र खोजीलाई थप जोड़तोड़का साथ गर्नुपर्ने आवाज उठेको छ। अझै पनि जीवितै भेटिने सम्भावना रहेको विगतका अध्ययनहरूले देखाउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार उद्धार खोजी र राहतको काम तीव्र रूपमा भइरहेको बताएका छन्। उनले बाढ़ीमा पुरिएकाहरू अझै पनि जीवित भेटिने आशा रहेको समेत बताएका छन्। अझै पनि जीवितै पाइने आशा छ। प्रभावित ठाउँ र टनेलमा पनि हामीले खोजी कार्य जारी राखिसकेका छौं। त्यसमा कुनै पनि कसुर बाँकी छाड़ेका छैनौं उनले भनेका छन्। सड़क सम्पर्क नरहेका कारण बाढ़ीबाट प्रभावित धेरै स्थानमा शवहरू व्यवस्थापन हुन सकिरहेका छैनन्। रसुवाका अधिकांश प्रभावित क्षेत्रमा सड़क नभएका कारण भत्किएका घरमुनि पुरिएका माटो बालुवाले छोपेका नदीका बगरमा छरिएका शव संकलन हुन सकिरहेका छैन।

0: भोटेपछिको जल प्रलयबाट पीड़ितहरू होल्डिङ सेन्टरमा राखिएका छन्। करिब 4,000 जनालाई होल्डिङ सेन्टरमा राखिएको सरकारले जनाएको छ। जसमध्ये रसुवामा 960 जना, नुवाकोटमा 2,714 जना र धादिङमा 238 जना रहेका छन्। रसुवा नेपाल चीन सीमाको लेन्दे खोला हुँदै भोटेपछिमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीको प्रभावले रसुवा थलिएको छ। 13 दिन बित्दासम्म पनि जिल्लामा राहत तथा उद्धारमै व्यस्त छ। हालसम्म 1,313 जनाको उद्धार भएको छ। भनिन्छ कुनै पनि विपद संकेत गरेर आउँदैन। 10 गति बिहान 8:40 बजे सीमा क्षेत्रमा बाढ़ी आएको सूचना आयो। तीव्र गतिमा आएको बाढ़ी आधा घण्टा नबित्दै बेत्रावती बजार पुग्यो। बाढ़ी ठूलो रूपमा आउने सूचना समयमै नभएको र सूचना पाएर पनि मानिसहरू नभागेका कारण मानवीय क्षति बढ़ी भएको अड़कल गर्नेहरू पनि धेरै रहेका छन्। भोटेकोशी बितोण्डा सभ्यतामाथिको संकट शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
1: रसुवाको भोटेकोशीमा बाढ़ी आएको 13 दिन बितिसक्दा पनि धेरै परिवार आफ्ना आफन्तको खोजीमा छन्। बाढ़ीले बगाएर विभिन्न जिल्लामा पुर्याएका सबमध्ये अधिकांश अक्षत विक्षत छन्। कतिपयको शरीरको आंशिक अंग मात्रै फेला परेको छ। अनुहार नचिनिने भएकाले आफन्तले समेत शनाखत गर्न सकेका छैनन्। शव राख्ने पर्याप्त चिस्यान गृह नहुँदा पहिचान नखुलेका शवलाई जमीन मुनि गाडेर सुरक्षित राख्नु परेको सरकारी दावी छ। भदौ 10 गते बिहान 8:40 रसुवाको उत्तरी सीमावर्ती क्षेत्र हुँदै भोटेकोशीमा अस्वाभाविक रूपमा बाढ़ी आएको थियो। तिब्बततर्फबाट आएको बाढ़ी भोटेकोशी हुँदै त्रिशुली नदीसम्म पुगेको थियो। बाढ़ीले टिमुरे, रसुवागढ़ी र स्याप्रुवेशी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। तल्लो तटीय क्षेत्रका नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका जिल्ला पनि प्रभावित भएका छन्। बाढ़ी आएको 13 दिनको पुण्यतिथिमा सरकारले आइतबार राष्ट्रिय शोक दिवस घोषणा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीका कारण हालसम्म 1,342 जनाको शव फेला परिसकेको छ भने 4,996 जना अझै सम्पर्कविहीन छन्। फेला परेका शवमध्ये 98 जनाको मात्रै शनाखत भई परिवारलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवमध्ये 1,244 जनाको पहिचान हुन सकेको छैन। रसुवाबाट बगाएका शव सबैभन्दा धेरै चितवनमा 362, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 210 र नुवाकोटमा 195 जना फेला परेको प्राधिकरणले जनाएको छ। यस्तै रसुवामा 163, गोर्खामा 74, धादिङमा 68 र तनहुँमा 38 जनाको शव फेला परेको छ।
0: पीड़ित राहत नपाएर दिक्क कोषमा 11 अर्ब शीर्षकमा खबर छ। घर बाढ़ीले बगायो, परिवार विस्थापित भए, रोजगारी र जीविकोपार्जनका आधार तहस नहस भए पीड़ित पनि राहत र पुनर्स्थापनाको पर्खाईमा छन्। उनीहरूकै नाममा देश विदेशबाट जुटेको अरबौं रूपियाँ सरकारी कोषमा थन्किएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा शनिबारसम्म 11,05,56,26,971 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। तर बाढ़ी पीड़ितका लागि सहयोग स्वरूप जमा भएको यही रकम खर्च हुन सकेको छैन। पीड़ित तत्काल राहत, अस्थायी आवास र पुनर्स्थापनाको प्रतीक्षामा रहेका बेला उनीहरूकै नाममा संकलित रकम सरकारी खातामा होल्ड भएर बसेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अरियालका अनुसार यसअघि निकासा गरिएको 1 अर्ब रूपियाँ केन्द्रीय विपद व्यवस्थापन कोषमा जम्मा भएको छ। त्यसबाहेकको रकम खर्च नभएको उनले बताएका छन्। सरकारी विवरण अनुसार 9 वाणिज्य बैंकमा मात्रै 8,06,25,15,518 रूपियाँ जम्मा भएको छ। त्यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा 1,98,37,695 जम्मा भएको छ। यो रकम बाढ़ीबाट घरबारविहीन, परिवारका सदस्य गुमाएका तथा जीविकोपार्जनको आधार गुमाएका नागरिकको राहत र पुनर्स्थापनाका लागि जुटाइएको हो। तर ठूलो रकम मौजदातमै रहँदा प्रभावित क्षेत्रमा राहतको अभाव छ। बाढ़ीले रसुवा लगायत प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। घर, सड़क, पुल, विद्युत आयोजना, सरकारी संरचना, व्यवसाय तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ। बाढ़ीपछि तत्काल राहतका लागि सरकारी संयन्त्रसँगै नागरिक स्तरबाट पनि सहयोगको अभियान चलेको थियो। विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सहयोग गरेका छन्। जनप्रतिनिधि, सरकारी कर्मचारी, व्यवसायी, उद्योगी, विभिन्न संघ संस्था र सर्वसाधारणले आफ्नो क्षमता अनुसार रकम सहयोग गरेका छन्। स्थानीय तह, सामाजिक संघ संस्था र व्यावसायिक प्रतिष्ठानले पनि सहयोग संकलन गरेका छन्। नेपाल भित्रबाट मात्र होइन विदेशबाट समेत बाढ़ी पीड़ितका लागि सहयोग जुटेको छ। विदेशमा रहेका नेपाली तथा विभिन्न संघ संस्थाले समेत आर्थिक सहयोग पठाएका छन्। नागरिकले तत्काल पीड़ितसम्म पुग्ने विश्वासमा सहयोग गरे पनि संकलित रकमको ठूलो हिस्सा भने खर्च हुन सकेको छैन। पीड़ित राहत नपाएर दिक्क, कोषमा 11 अर्ब शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: भोटेकोशी बाढ़ीमा बेपत्ता भएका नागरिकको उद्धार, पुरिएका शवको उत्खनन तथा व्यवस्थापनमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका विभिन्न युनिट फिल्डमै छन्। बाढ़ी आएको 12 दिनसम्म खोज, उद्धार तथा व्यवस्थापन विज्ञ सहित 3 वटै सुरक्षा निकाय बाढ़ी प्रभावित क्षेत्रमा सक्रिय रहँदा सकारात्मक परिणाम देखिएको छ। 3 वटै सुरक्षा निकायको संयुक्त प्रयासमा बेपत्ता भएको 11 दिनमा समेत जीवितै उद्धार सफल भयो। उक्त सफलताले उद्धार कर्मीको मनोबल थप बढ़ाएको अझै कतिपय टनेलहरूमा जीवितै उद्धार हुन सक्ने आशा खोज तथा सुरक्षा विज्ञहरूले जगाएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले खोजी कार्य जारी छ। भदौ 10 को काहाली लाग्दो विनाशकारी बाढ़ी लगतै उच्च सतर्कता साथ खोज, उद्धार र व्यवस्थापनमा लागेको सुरक्षा संयन्त्रले सक्रियतामा कमी नआएको दावी गरेको छ। बरू उद्धारमा खटिनेको संख्या र प्राविधिक एवं विज्ञहरूको टोली समेत थप भएको छ। अझै जीवितै उद्धार गर्ने संकल्प बोकेर भग्नावशेष संरचना र हाइड्रो पावरका सुरक्षा सुरूङ खन्न क्रियाशील रहेको सुरक्षा अधिकारीहरूको भनाई छ। खोज, उद्धार तथा राहतका लागि अहिलेसम्म 21,415 जना सुरक्षाकर्मी परिचालित छन्। 13 दिनसम्म उद्धार, 21,000 सुरक्षाकर्मी परिचालित शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: उद्धारमा दैनिक 20 वटासम्म हेलिकप्टर शीर्षकमा खबर छ। 10 गतेदेखि परिचालित नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरले 21 गतेसम्म 13,000 बढ़ीको उद्धार गरेका छन्। हेलिकप्टरले उद्धार गरिएकालाई शुरूमा त्रिशुली स्थित सैन्य तालिम केन्द्रमा र त्यसपछि आवश्यकता अनुसार काठमाण्डु ल्याउने गरिएको छ। नेपालमा रहेका 12 वटा निजी हेलिकप्टर कम्पनी मध्ये मनाङ एयर बाहेक सबै उद्धारमा परिचालित भएका छन्। पाइलट आनन्द थापाका अनुसार विपदमा निजी समेत गरी सबैभन्दा धेरै हेलिकप्टर प्रयोग भएको सम्भवत यो पहिलो हो। एयर ट्राफिक कन्ट्रोलर र इन्धन त्रिशुली लगेर हेलिकप्टर उडान व्यवस्थापन गरिएको छ, जसको समन्वय सेनाले गरेको छ। हिमाली र उच्च पहाड़ी भेगमा विपत्तिका बेला खोज, उद्धार र राहतका लागि हेलिकप्टर सबैभन्दा उपयुक्त माध्यम मानिन्छ।
1: शेयर बजारमा बाढ़ीको धक्का कहिलेसम्म? कान्तिपुर दैनिक खबर लेख्छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले नेप्सेमा सूचीकृत 111 जलविद्युत कम्पनी मध्ये प्रारम्भिक रूपमा 1 दर्जन जति आयोजनालाई मात्र प्रत्यक्ष असर पारे पनि त्यसको त्रासले समग्र जलविद्युत र निर्जीवन बीमा कम्पनीका शेयर विक्री चाप बढ़ाएको छ। बाढ़ीले क्षति पुर्याएका मध्ये बजारमा सूचीकृत कम्पनी भने रसुवागढ़ी, चिलिमे, मैलुङ र माथिल्लो त्रिशुली बी मात्र हुन्। बजारमा बाढ़ीबाट क्षति नपुगेका जलविद्युत कम्पनीका शेयर समेत घट्नु र निर्जीवन बीमा उपसमूहको परिसूचक बाढ़ी यता 63 अंकले ओह्रालो लाग्नुले वास्तविक क्षतिभन्दा लगानीकर्ताको मनोवैज्ञानिक प्रभाव बजारमा ठूलो देखिएको जानकारीहरू बताउँछन्। प्रभावित आयोजनाको वास्तविक क्षति, बीमा दावी र पुनर्निर्माण लागत यकिन भई नसकेकाले अहिलेको गिरावटलाई दीर्घकालीन जोखिमका रूपमा हेर्न नहुने उनीहरूको भनाई छ।
0: भोटेकोशी नदीमा बाढ़ी गएको 10 र 11 दिनमा गरी 4 जनाको उद्धार भएपछि प्रभावित क्षेत्रमा सम्पर्क विहीन व्यक्तिको उद्धारको आशालाई अझै जीवित राखेको छ। नेपाल सरकारले उपलब्ध सबै संयन्त्रलाई परिचालन गरी उद्धारलाई निरन्तरता दिएको छ। खोज तथा उद्धारमा विदेशका सुरुङ विज्ञ समेत सहभागी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उद्धार तथा खोज कार्यको संयोजन गरिरहेका उपसचिव राम बहादुर केसीका अनुसार भारत, चीन र दक्षिण कोरियाका विज्ञ सम्मिलित टोलीले नेपाली सेनाको नेतृत्वमा खोज र उद्धारलाई निरन्तरता दिएको छ। जलविद्युत आयोजनाको सुरुङ र घरबस्ती तथा बजार क्षेत्रमा गरी 2 तहमा उद्धार तथा खोजी भइरहेको छ। हेलिकप्टरबाट नेपाली सेना, स्थलमार्गबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सुरुङभित्र सेनाको नेतृत्वमा विदेशी विज्ञ टोलीले उद्धार गर्दैछन्। भदौ 10 गते बिहान 8:37 बजे आएको भोटेकोशी बाढ़ीबाट 3 जिल्लाका 15 वटा पालिका प्रभावित छन्। नुवाकोट र रसुवामा भोटेकोशी र त्रिशुली नदी वरिपरिका बस्ती तथा पूर्वधार बाढ़ीले अति प्रभावित भएका छन्। भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोलीहरूले समेत उद्धारलाई निरन्तरता दिएका छन्। हेलिकप्टरबाट नेपाली सेना, स्थलमार्गबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सुरुङभित्र सेनाको नेतृत्वमा विदेशी विज्ञ टोलीले उद्धार कार्य